0: والأرض ولا يؤوده حفظهما وهو العلي العظيم.
1: اللہ وہ زندہ جاوید ہستی جو تمام کائنات کو سنبھالے ہوئے ہے، اس کے سوا کوئی خدا نہیں ہے، وہ نہ سوتا ہے اور نہ اسے اونگ لگتی ہے، زمین اور آسمانوں میں جو کچھ ہے اسی کا ہے، کون ہے جو اس کی جناب میں اس کی اجازت کے بغیر سفارش کر سکے، جو کچھ بندوں کے سامنے ہے اسے بھی وہ جانتا ہے، اور جو کچھ ان سے اوجھل ہے اس سے بھی وہ واقف ہے، اور اس کی معلومات میں سے کوئی چیز ان کی گرفت ادراک میں نہیں آ سکتی الا یہ کہ کسی چیز کا علم وہ خود ہی ان کو دینا چاہے. اس کی حکومت آسمانوں اور زمین پر چھائی ہوئی ہے، اور ان کی نگہبانی اس کے لیے کوئی تھکا دینے والا کام نہیں ہے، بس وہی ایک بزرگ و برتر ذات ہے.
2: ابھی آپ سن رہے تھے آج صبح کے اسلامک پروگرام، جس میں ہم پیش کرتے ہیں عالم آن ایئر حضرت مولانا فضل داد کے ساتھ. آپ کو یاد رہے ہمارا ساپتاہک اسلامک پروگرام اسٹیشن پر ہر رویوار کو 7 سے لے کر 8 بجے تک. اور اگلے بار تک کے لیے فیروز خان کی طرف سے السلام علیکم ورحمۃ اللہ وبرکاتہ. And now I invite you to listen to another segment of Vedvani. Vedvani covering religious, cultural and family matters. Vedvani, researched, written, presented and produced by Sriman نند کشور داس.
3: کیا آپ کی شادی ہونے والی ہے؟ تو آج ہی فون کیجیے کامن ویلتھ سول میرٹ سیلیبرنٹ پرمانند کو 04111270355 پر، یا پھر ان سے ملیے 11133 بلکلاوا اسٹریٹ وولونگبا میں. فور ویڈنگز، انگیجمنٹس، رینیول آف واؤز اور کمٹمنٹ سیرمنیز گھر پر، ہال یا پارک میں. بک وتھ پرمانند، کال ناؤ آن 04111270355. ریمبر دا نمبر از 04111270355، یا پھر ای میل کرے permanand@optusnet.com.au per. For best service, complete legal paperwork, merit certificate and a memorable merit ceremony, remember the name Permanand, your professional and friendly civil merit celebrant since 2003.
4: Main chahti hu is baar function mein best jewelry main hi pehnu, par kahan se khareedu pata hi nahi. I'm so confused.
5: Are isme confusion kya? Prince Jewelers Brisbane, Queensland mein, jo gold aur diamond jewelry ke specialist hain. They are in business since 1992. Yahan available hain diamond necklaces, bangles, rings, earrings, gold and silver coins. Saath hi jewelry aur watch repair bhi hoti hai.
4: Wow, to meri problem solve. Par address?
5: At Shop 9B, Sunnybank Hills Shopping Town, corner of Kurlam and 661 Crompton Road, Sunnybank Hills, Queensland 4109. For all your jewelry needs, contact 32737365. That's 32737365. Or email princejewelers@bigpond.com. Family business built on trust.
6: یار ساگ میں کچھ دم نہیں ہے، بالکل مزہ نہیں آیا.
7: کسی دن گھر آنا، اصلی دیسی گھی میں ساگ بنا کر کھلاؤں گا تمہیں.
6: کہاں یار، آج کل اصلی دیسی گھی ملتے کہاں ہے؟
7: کس دنیا میں ہو بھائی، کوالٹی فوڈ سروس میں ٹرپل ریفائنڈ پیور دیسی گھی ملتے ہیں، آسٹریلیا میں ہی بنتے ہیں، 100% پیور کریم سے، 99.9% پیور ملک فیٹ سے، اور تو اور ہر موسم میں اپلبدھ رہنے کے ساتھ ساتھ ہائی کوالٹی پیکجنگ میں بھی آتے ہیں.
6: مجھے تو پتا ہی نہیں تھا. اچھا یہ بتاؤ میں کہاں سے خرید سکتا ہوں؟
7: لگ بھگ سبھی انڈین آؤٹ لیٹ سے تم پیوا دیسی گھی لے سکتے ہو.
8: پیوا دیسی گھی سنگ ڈیری دوارا مینوفیکچر کیا جاتا ہے، بالکل اوریجنل اور کلر لیس. اور انفو کے لیے آج ہی کال کریں موبائل نمبر 04006644355 پر، یاد رہے 04006644355 پر، یا پھر ای میل کرے singdairy@gmail.com پر.
9: میری پتنی سبھی گھی ٹرائی کر چکی ہے، اور جب سے وہ پیوا دیسی گھی استعمال کرنے لگی ہے سارے گھر میں گھی کی خوشبو پھیل جاتی ہے.
10: Some numbers carry weight beyond what you see. Q11700, the master number of Vedic tradition, a heritage Queensland plate, first issued in 1922, a piece of Queensland history with full provenance, owned outright, transfer ready. For the buyer who understands that the number you carry is a statement of who you are, Q Plate Sales. Inquire at qplatesales.com.au. It's not just a number, it's a statement.
11: Indian फैशन का जब भी जिक्र होता है तो लोग रानी क्रिएशंस को याद करते हैं, क्योंकि रानी क्रिएशन में सभी कुछ उपलब्ध है। यू गेट मेंस एंड लेडीज वेडिंग सूट्स एंड एक्सेसरीज, टॉप क्वालिटी डिजाइनर साड़ीज, लहंगा, सलवार कमीज, पार्टी वेयर एंड मेन शर्ट्स एंड सूट्स। यू कैन ऑल्सो ऑर्डर टेलर मेड सूट्स फ्रॉम रानी क्रिएशंस। इतना ही नहीं, ओरिजिनल DVDs, CDs, फोन कार्ड्स, प्रीपेड चार्ज कार्ड्स, फैंसी ज्वेलरी, बैंगल्स, गिफ्ट वेयर भी उपलब्ध है। फॉर टॉप क्वालिटी बॉलीवुड फैशंस विजिट रानी क्रिएशंस एट 33 बलक्लावा स्ट्रीट, वुलन गैबा, ओपन डेली फ्रॉम 9 AM। टेलीफोन रानी क्रिएशंस ऑन 3391-0622 और विजिट देयर वेब पेज ranicreations.com। द वन स्टॉप बॉलीवुड फैशन एंड एंटरटेनमेंट स्टोर, वेल नोन फॉर इट्स क्वालिटी सर्विस एंड रीजनेबल प्राइसेस।
12: बिजली का बिल देखकर हर महीने शॉक लगता है क्या? तो अब स्विच करो सोलर पर। रे सोलर पावर के साथ आपके लोकल CEC अप्रूव्ड सोलर एक्सपर्ट्स। घर हो या बिजनेस, हम सब के लिए सोलर पैनल्स, बैटरीज और कमर्शियल सिस्टम्स को सप्लाई और इंस्टॉल करते हैं, ताकि आप बचा सके पैसे और क्लीन एंड रिन्यूएबल एनर्जी से एनवायरनमेंट को भी। आपकी लोकल टीम पर भरोसा रखे। रे सोलर पावर का प्रॉमिस है क्वालिटी प्रोडक्ट्स, प्रोफेशनल इंस्टॉलेशन और रियल सेविंग्स। तो अब बिजली का बिल नहीं, सिर्फ सनशाइन मिलेगा। रे सोलर पावर, पावरिंग होम्स, पावरिंग बिजनेसेस, पावरिंग द फ्यूचर। आज ही कॉल करें 0430-525-896, दैट इज 0430-525-896। हमारा ईमेल आईडी है ray@raysolarpower.com.au और वेबसाइट www.raysolarpower.com.au।